0: چاو ماری ده براغانو سابدان رون.
1: आपण मैंने गोटे हिंदी सिनेमा गीत कार्यक्रम थे सुनुछन सिनेमा चलते चलते रकेतेटा गीत यादे सुनमा सुखविंदर सिंह आउ साथी गाइथिबार ई गीतटा गीत लिखिछन बाबू मान संगीत सजेछन आदेश श्रीवास्तव।

यादे सुनुन सिनेमा तेरे नाम र यी गीत गाइछन् उदित नारायण आउ अल्का याग्निक गीत लेखिछन् समीर सङ्गीत सजिछन् हिमेश रेशमिया।

याद छुनमा सिनेमा संघर्ष र गीत गाइछन् सोनू निगम, गीत लेखिछन् समीर, सङ्गीत सजाइछन् जतिन ललित।

0: چاومارید براگونو سابدارون.
1: कार्यक्रम शेष कथचित्र वीर जारा रही गीत शुणु द्वैतकंडे गई लता मंगेशकर और सोनू निगम गीत रचना जावेद अख्तर संगीत संजीव कोहली।